0: समझती है ये जो सोशल मीडिया है इसने इसको बढ़ाया है या इसको कम करने में इसका थोड़ा किरदार है?
1: अच्छा, सोशल मीडिया ने एक तरफ तो इसका इसको रिपोर्ट किया जा रहा है, तो ऐसे लोग भी हैं जो समझते हैं कि ये गलत है और हमारे बतानी मुख्तलिफ क्योंकि डाइवर्स कंट्री है, मुख्तलिफ रिलीजन और एथनिसिटीज के लोग यहाँ पर हैं, वो इसको कंडेम भी करते हैं, डिस्करेज भी किया जाता है, पुलिस और हुकूमत भी ऐसे कवानीन लाने की कोशिश करती है कि ऐसे इंसिडेंट्स को रोका जाए। लेकिन वहीं सोशल मीडिया पे जब टॉमी रॉबिन्सन जैसे जो फिगर्स हैं, या रिफॉर्म यूके की जो एक स्टाइल ऑफ पॉलिटिक्स है, और उनकी अगर आप रैलीज देखें, वो जो राइट द किंगडम मार्च हुआ था आपको यकीनन याद होगा मई में, किस तरह से वहां पर एक लैंग्वेज इस्तेमाल की जाती है जो कि एंटी मुस्लिम हेट को के जज्बात को भड़काती है, तो वो भी सोशल मीडिया पे हर जगह पहुंचते हैं, फिर वहां से एक एक्शन होता है, तो फिर मुस्लिम जो कम्युनिटीज हैं वहां से भी एक रिएक्शन आता है, तो सोशल मीडिया एक पूरे एनवायरमेंट को हॉस्टाइल बना रहा है। पहले मुझे नहीं पता था कि मेरे साथ रहने वाले जो नेबर हैं जो कि नॉन मुस्लिम हैं वो मेरे बारे में क्या ख्याल रखते हैं। कम्युनिटीज को एक दूसरे के बारे में नहीं पता होता था, अब चूंकि न्यूज़पेपर्स में रिपोर्ट होता था, कुछ लोग पढ़ते थे, कुछ लोग न्यूज सुनते हैं, नहीं सुनते, अब सोशल मीडिया फोन तो आपके हाथ में है ना,
0: बिल्कुल
1: मुझे फोन पे तो नजर आ ही जाएगा, मैं ना भी देखना चाहूँ तो एल्गोरिदम या इंस्टाग्राम या स्नैपचैट या कहीं ना कहीं वो न्यूज मेरे सामने आ जाएगी और वो सेंटिमेंट्स को हर्ट करती है। तो सोशल मीडिया का ये किरदार है बढ़ाने में नहीं, लेकिन हर चीज को दिखाने में और उसको मल्टीप्लाई करने में सोशल मीडिया का किरदार जरूर है।
0: सही है, लेकिन इसको हम पॉजिटिव भी कर सकते हैं। आप इसके बारे में क्या कहेंगी, क्या एडवाइस देंगी कि इसको किस पॉजिटिव वे में यूज करें सोशल मीडिया को?
1: आई थिंक मरियम, सबसे पहले तो मैं जो मुस्लिम कम्युनिटीज हैं यहाँ पे, और मुस्लिम ही नहीं मैं ये कहूंगी कि नॉन मुस्लिम भी हैं, अगर हिंदूज हैं, सिख हैं, इवन वाइट एथनिसिटी के जो लोग हैं, किसी को भी, किसी भी इंसान को उसके रिलीजन या उसकी रेस या एथनिसिटी की बुनियाद पर कभी भी किसी भी किस्म के तासुब का सामना नहीं करना चाहिए। इस हवाले से स्कूल्स में जहाँ वर्कशॉप्स होती हैं, बच्चों को सिखाया जाता है, जहाँ पे कभी कभी हम होता है कि साल में एक दिन मना लिया, जी हमने इस्लामोफोबिया के खिलाफ एक दिन मना लिया, या किसी और रिलीजन या एथनिसिटी के खिलाफ अगर कोई नफरत या तासुब है उसके खिलाफ, नहीं, इसको साल में एक दिन के लिए महदूद ना करें। एक कॉन्स्टेंटली स्कूलिंग और अवेयरनेस और बार बार बार बार लोगों को बताया जाए कि इट इज नॉट राइट कि आप किसी को डिस्क्रिमिनेट कर रहे हैं उसके रिलीजन की वजह से। बार बार इस हवाले से एड्स यूज किए जा सकते हैं, प्रमोट किया जा सकता है, ऐसी कैंपेन्स को सोशल मीडिया इन्फ्लुएंसर्स को यूज किया जा सकता है, पब्लिक फिगर्स को यूज किया जाता है, अगर वो एक शैम्पू या एक परफ्यूम की बॉटल बेचने के लिए उस पैगाम को घर घर पहुंचा देते हैं, तो ये अच्छा पैगाम ही पहुंचाया जा सकता है अगर गवर्नमेंट्स इसमें इन्वेस्टमेंट करें और इसको देखें कि किस तरह से ज्यादा लोगों तक इसकी इस पैगाम को पहुंचाया जा सकता है।
0: आपने बहुत खूबसूरत बात की है नीलम, के गवर्नमेंट लेवल पे भी ये चीजें इकदाम होने चाहिए, लेकिन यह है कि अगर आप इंडिविजुअल लेवल की बात करें, जैसे इन्फ्लुएंसर्स की आपने बात की है, कि इन्फ्लुएंसर्स भी ये जिम्मेदारी उठा सकते हैं कि किस तरह से एक पॉजिटिव मैसेज जो है वो पूरी दुनिया को दिया जा सकता है, कि अगर कहीं ना कहीं हमारे पीछे या यू नो बैक साइड पे हमारी कहीं सोच है अनकॉन्शियसली कि ये है इस्लामोफोबिया, और बहुत सारे लोग जो वहां पहले मूव किए थे और अब उनको जिन चैलेंजेस का सामना है वो पिछले से कहीं या तो ज्यादा है या पीछे से बहुत कम है। जैसे आपने बात किया कि हलाल फूड बहुत कम अवेलेबल होता था, लेकिन माशाल्लाह अब वहां हर जगह स्ट्रीट टू स्ट्रीट आप देख रहे हैं कि बहुत सारी डेवलपमेंट जो है वो अकॉर्डिंग टू हमारे इस्लाम के मुताबिक जो है वो बहुत ज्यादा हो रही है। अच्छा, यंग बच्चे जो है, जब हम स्कूल्स में जाते हैं, स्कूल्स में डिफरेंट कल्चर के बच्चे हैं, डिफरेंट रिलीजन के बच्चे, उन्हें तो पता भी नहीं है इन सारी चीजों का, वहां पर डिस्क्रिमिनेशन जो है वो होना स्टार्ट हो जाती है। आप क्या समझती हैं उसकी क्या मेन वजह है इस डिस्क्रिमिनेशन की? क्या वहां सिस्टम है, एजुकेशन है, या वहां पे आप फैमिलीज को इसमें इन्वॉल्व समझती हैं?
1: आई थिंक कोई भी टीचर्स तो ये बच्चों को एजुकेशन नहीं दे रहे कि आप किसी को उसके कलर की वजह से बुली करें या उसके रिलीजन की वजह से, उसके फेथ की वजह से। ये घरों की ही तरबियत होती है जो स्कूल्स तक आ जाती है, और चाहे स्कूल जितनी भी पॉलिसीज बना लें या सख्ती कर लें, कहीं ना कहीं बच्चों की जो अपब्रिंगिंग घर में हो रही है, जो सोच उनके जहन में डाली जा रही है, वो एक दूसरे अपने जो क्लासमेट्स हैं उनको किसी ना किसी बात पे वो बुली कर देते हैं। और बच्चे जो इस एज में होते हैं, अक्सर यही होता है कि अगर ये बुलिंग नहीं कर रहे होंगे, वो किसी के कलर की वजह से कर रहे होंगे, किसी के बोलने के अंदाज की वजह से बुलिंग कर रहे होंगे, जो कि नहीं होनी चाहिए, लेकिन होता है ये स्कूलों में। हम इसको डिनाई नहीं कर सकते कि बचपन से ही कुछ बच्चे अगर उनको सही उनकी अपब्रिंगिंग नहीं हो रही तो वो बाकी बच्चों के लिए किस किस तरह से ट्रॉमा का बायस बनते हैं। तो आई थिंक अगर ऐसा कोई बच्चा सामने आता है तो स्कूल्स को ये करना चाहिए कि वो उसको पॉइंट आउट करें, उसके लिए कोई वर्कशॉप्स का जो है वो एहतमाम करें, उसके पेरेंट्स को साथ बिठाएं और उनसे पूछें कि ऐसा रवैया एक डाइवर्स कंट्री में जहाँ पे वो आप देख रहा है कि एक नेबरहुड में आपको मुस्लिम भी नजर आ रहा है, जियो फैमिली भी नजर आ रही है, आपको हिंदू भी सीख थी, उस डाइवर्स कंट्री में वो 7 साल का, वो 11 साल का, वो 15 साल का बच्चा ऐसे क्यों सोच रहा है कि कोई उससे कमतर है और उस मसले को एड्रेस किया जाए।
0: राइट, जबरदस्त। अच्छा नीलम, बहुत सारी कम्युनिटीज हैं वहाँ पर, यूके की मैं बात करूँ, लंदन की मैं बात करूँ, डिफरेंट कंट्रीज की, लाइक हम जोहान्सबर्ग की भी बात करते हैं, डिफरेंट कम्युनिटीज हैं, उनमें रिस्पेक्ट बहुत ज़रूरी है। आप क्या समझती हैं कि ये जो रिस्पेक्ट है इसको मेनटेन रखने के लिए या इसको सिखाने के लिए, जिसमें रेसिज्म ना हो, जिसमें डिफरेंट डिस्क्रिमिनेशन ना हो, तो इन चीज़ों को मेनटेन रखने के लिए सबसे पहला इकदाम एज अ पर्सन हमें क्या करना चाहिए?
1: एक तो ये कि हमें अपने आप को अकेले कुल नहीं समझना चाहिए
0: जी।
1: मैं इसको अगर के मैं जो बात कर रहा हूँ या कर रही हूँ वो ही आखिर है, किसी का कोई भी स्टैंस है वो गलत है या सही है, अगर वो स्टैंस वो आप पे इम्पोज नहीं कर रहे, अगर मैं मुस्लिम हूँ और मैं अपने अकायद के साथ जी रही हूँ और मैं अपने नेबर को जो है वो फोर्स नहीं कर रही, उसके ऊपर अपना जो अकायद है वो इम्पोज नहीं कर रही, तो ये मैं अपने रिलीजन की भी रिस्पेक्ट कर रही हूँ और मैं ये उनकी जो रिलीजन है उसकी भी रिस्पेक्ट कर रही हूँ। इस्लाम तो सबसे पहले सिखाता ही यही है कि जो हमारे डिसएग्रीमेंट्स हैं, जो हमारे तर्ज जिंदगी है मुख्तलिफ है, उसकी रिस्पेक्ट की जाए। तो जब मैं हर किसी इंडिविजुअल को अपने आप से शुरू करना है, हो सकता है कुछ लोग आप उनको इज्जत दें तो उनको इज्जत रास भी ना आए लेकिन वो आपका मसला नहीं है।
0: बिल्कुल,
1: आप कम से कम अपनी जात की हद तक जो है वो लोगों को इज्जत दें अगर आपने इन डाइवर्स कम्युनिटीज में जीना है, वरना तो पाकिस्तान में आप रहते आपके मतलब 90% लोग आपके इर्द गिर्द मुस्लिम थे, बट अगर आप सिर्फ रिलीजन के कॉन्टेक्स्ट में बात कर रहे हैं और ये जो एथनिसिटी का जो डिफरेंस है यहाँ पे, तो उसमें यही है कि आप अपनी अकायद के ऊपर मुकम्मल तौर पर अमल करें और दूसरों के अकायद का मुकम्मल तौर पर एहतराम करें। तो आई होप के वो भी एक ना एक दिन, बहुत सारे लोग करते भी हैं इस्लाम का, आप मुख्तलिफ वर्क प्लेसेस में यहाँ पे काम करते हैं, रमजान होता है वो उनको समझ होती है कि वो आपका रोजा है, वो बड़ा केयर करते हैं कि चले आप वर्किंग आवर्स तो यहाँ पे कम नहीं होते मुस्लिम कंट्रीज की तरह, लेकिन कहीं ना कहीं आपका रिगार्ड जरूर किया जाता है। तो यहाँ पे भी कम्युनिटीज में एक गुंजाइश और एक स्पेस पैदा हो रही है और मुस्लिम्स के हवाले से अंडरस्टैंडिंग डेवलप हो रही है। और इस्लामोफोबिया क्या है? इस्लाम का डर, इस्लाम से मुतालिक मिसकंसेप्शंस और जो के फैलाए गए हैं मतलब मुख्तलिफ कैंपेन्स के जरिए से, तो वो डर जब आप उनका खत्म कर देंगे कि हम तो आप जैसे ही लोग हैं और हमारा तो रिलीजन हमें इंसानियत का एहतराम और लोगों का कहता है कि मतलब आपकी जबान से भी किसी को नुकसान ना पहुंचे, तो इतना खूबसूरत रिलीजन है इसको हम सेलिब्रेट कर रहे हैं और हम आपको कुछ नहीं कह रहे, तो ये जब आप मिसकंसेप्शन दूर करते हैं तो डेफिनेटली अब इंग्लैंड में काफी स्पेस पैदा हो भी रही है इस्लाम के हवाले से।
0: तो ये जो हमारा स्लोगन है हमारा, जियो और जीने दो, मेरा ख्याल है इस पे जो है हमें अपनी जिंदगी को फोकस करना चाहिए, अपनी जिंदगियों को लेकर चलना चाहिए कि खुद भी जिए, खुद भी अच्छा इखलाक जो है आप रखें, अच्छी बात रखें और लोगों के साथ अच्छा ताल्लुक जो है वो इस्तवार रखें। नीलम के साथ हमारी गुफ्तगू जारी रहेगी, टाइम हो जाता है वे बहुत छोटे से ब्रेक का, मिलते हैं इस छोटे से ब्रेक के बाद। स्टे ट्यून्ड ऑन सलाम मीडिया।
2: Listen to something fresh. Listen to Salam Media, your humanitarian broadcaster.
3: We work hard to build our homes, businesses, and futures. Protecting them shouldn't mean compromising the values that matter most. ACNE Group of Companies, a Muslim-owned business, offers our short-term diamond insurance covers founded on ethical principles, transparency, integrity, and responsible service. This allows us to provide insurance solutions that align with ethical values while maintaining the protection and service standards you expect. To ensure complete peace of mind, all premiums, claims, and premium investment funds are managed through designated Sharia-compliant bank accounts, reflecting our ongoing commitment to ethical and responsible financial practices. From your first inquiry to the moment you need to claim, We are committed to providing professional, transparent, and reliable support. Choose insurance that reflects your values while giving you confidence and peace of mind. Speak to ACNE Group of Companies today to learn more about our commercial, engineering, professional indemnity, and liability diamond insurance covers. Call Rafik Isaacs on 084-822-6570. ACNE Group of Companies comprises authorized financial services providers under FSP numbers 43281, 45553 and 45915. Products are underwritten by New National Assurance Company Limited, FSP number 2603.
4: Discover the Africa of your dreams and surround yourself with her spectacular beauty. Relax beneath her serene sunsets and explore wildlife at its natural best. It's where the pride of Africa comes together. The Kwantu Private Game Reserve. Get to know the Big Five or cruise on an elephant safari game drive. Interact with lion and tiger cubs and enjoy world-class halal cuisine while we pamper you during your five-star stay. Indulge in the true African experience. For reservations, call now on 042-203-1400 or visit kwantu.co.za. The Kwantu Private Game Reserve, the place of gathering.
5: Across Sudan, starvation is tightening its grip. With rising food prices and widespread malnutrition, 8.7 million people are now facing emergency or famine-level hunger. As the conflict intensifies and aid routes narrow, families in Sudan are running out of options and time. The Al Imdad Foundation is delivering life-saving humanitarian aid to those most at risk. Stand with Sudan. Donate online at alimdad.com or call 0861 786 243 for more information.
6: World-class financial services only at Safi Global, your financial partner. If you are looking for Islamic, Sharia and ethical financial products, look no further. Sapphire Global offers a wide range of financial service offerings from short-term to life and investments. A full-service center with all financial requirements under one brand. Our highly skilled and experienced consultants are ready to help protect your financial future. Contact us on 041-001-0184 or visit our website on www.sapphireglobalfs.com. Sapphire Global is an authorized financial services provider.
2: Rejuvenating media day by day. This is Salam Media.
0: जी वेलकम करते हैं आपको मिड मॉर्निंग टॉक विद मरियम हाशमी फ्रॉम जोहान्सबर्ग सलाम मीडिया और उम्मीद है आपको आज का प्रोग्राम अच्छा लग रहा होगा हमारे साथ मौजूद है नीलम असलम लंदन से और उनसे हम बड़ी जबरदस्त गुफ्तगू कर रहे हैं कि किस तरह इस्लामोफोबिया को रोका जा सकता है ये जो फोबिया है इसको खत्म किया जा सकता है एक पॉजिटिव मैसेज जो है वो पूरी दुनिया को दिया जा सकता है अच्छा नीलम आपसे बात हुई इस्लामोफोबिया पे एक बड़ा खूबसूरत आपसे क्वेश्चन करना चाहूंगी डेफिनेटली आपका डाइवर्स एक्सपीरियंस है अब थोड़ी आपकी आपसे आपकी गुफ्तगू की जाए जरा कि जो डाइवर्स एक्सपीरियंस आपका माशाल्लाह पाकिस्तान में आपने बहुत काम किया जर्नलिज्म में आपने माशाल्लाह बहुत कामयाबी दिखाई है बहुत स्किल्स दिखाई हैं और उसके बाद आप माशाल्लाह यूके में बेस्ड हैं तो आप क्या समझती हैं ये जो जर्नलिज्म है ये कंट्री टू कंट्री डिफिकल्ट है डिफरेंट है इसके चैलेंजेस डिफरेंट है और जो इस फील्ड में आना चाहते हैं उनके लिए आप क्या मैसेज देना चाहेंगे
1: आई थिंक अपना जर्नलिज्म जो है वो ज्यादा कमर्शलाइज में कह सकती हूँ कि हो गई है पूरी दुनिया में अभी भी जो लोग जर्नलिज्म करना चाहते हैं और जर्नलिज्म को अंडरस्टैंड करते हैं कि जर्नलिज्म क्या है एक खबर को रिपोर्ट करना एक इशू को उठाना किसी इवेंट के ऊपर रिपोर्ट करना इन्वेस्टिगेटिव जर्नलिज्म करना ये जर्नलिज्म है लेकिन कमर्शलाइज अब मैं कह रही हूँ किस सेंस में हो गई अब एक सोशल मीडिया इन्फ्लुएंसर्स वो भी खबर को रिपोर्ट कर रहे हैं और वो अपने अंदाज में कर रहे हैं उसमें कोई बुराई नहीं है अच्छा ये है कि वो इश्यूज को उठाते हैं लेकिन उस खबर की क्या सेंसिटिविटी है वो जो हम कहते थे कि मीडिया एथिक वो कहीं ऑब्वियसली उनके पास वी कांट ब्लेम देम उनके पास वो एजुकेशन नहीं है तो हर कोई इंसान जिसके पास एक कैमरा आ गया अच्छा जिसके पास महंगे तरीन फोन आ गया है, जिसने अच्छे तरीन माइक ले लिए हैं, वो और एक जर्नलिस्ट बन गया। तो पहले तो हम ये डिसाइड कर लेंगे कौन जर्नलिस्ट है या नहीं है। जो नहीं है जर्नलिस्ट, मैं उसको कोई डिसरिस्पेक्ट नहीं कर रही, लेकिन उनकी जो फील्ड है उसको सही तरह से डिफाइन होना चाहिए। पाकिस्तान में इस वक्त जर्नलिज्म हो रही है, गवर्नमेंट का जो नैरेटिव है, पाकिस्तान और इंडिया दोनों की मैं एग्जाम्पल दूंगी, जो गवर्नमेंट का नैरेटिव है उसको बढ़ाना आगे, उसको स्प्रेड करना, उसके ऊपर बात करना, पाकिस्तान में इस लेवल की जर्नलिज्म हो रही है। जो इन्वेस्टिगेटिव जर्नलिज्म होती थी, जो लोगों के इश्यूज से मुतालिक जर्नलिज्म होती थी, वो बहुत कम हो गई है। ऐसा नहीं है कि बिल्कुल ही खत्म हो गई है, लेकिन 80% जो पाकिस्तान का मेन स्ट्रीम मीडिया है, जो चैनल आपको यूट्यूब के जरिए से दुनिया के किसी भी हिस्से में अवेलेबल है, और वो पाकिस्तान के इलेक्ट्रॉनिक मीडिया के चैनल्स भी हैं, सारे सैटेलाइट चैनल्स हैं, उनमें 80% जो जर्नलिज्म हो रही है वो सिर्फ गवर्नमेंट या एस्टेब्लिशमेंट की जो भी न्यूज है उसको बताना है एज इट इज, जैसा वहां से आया है। ये भी जर्नलिज्म की एक फॉर्म जरूर है, लेकिन इसको हम ये कह सकते हैं कि ये गवर्नमेंट के स्पोक्स पर्सन बन गए। और मीडिया कभी भी कोई भी चैनल, कोई भी न्यूज वेबसाइट, किसी भी इदारे या किसी भी हम मुल्क का स्पोक्स पर्सन नहीं हो सकता, वरना उसके लिए एक अलग टर्म यूज होती है हर कंट्री में, स्टेट मीडिया। तो स्टेट मीडिया चैनल एक ही होता है, सारे नहीं होते। तो इस वक्त पाकिस्तान में तो ये डिलेमा है सबसे बड़ा। यहाँ तक जहां तक बात है बर्तानिया की, बर्तानिया में अगर हम इसको मजीद थोड़ा सा कंपार्टमेंटलाइज कर लें कि एक तो पाकिस्तानी डायस्पोरा है, वो किस तरह से यहाँ पे सहाफत कर रहा है, तो उनकी सहाफत पाकिस्तान में होने वाली सहाफत से भी जो है वो मैं कह सकती हूँ कि थोड़ी सी बुरी जा रही है, क्योंकि वो भी सहाफत को उन्होंने सिर्फ इवेंट्स को कवरेज की हद तक महदूद कर लिया है। इंडिया में एक टर्मिनोलॉजी यूज होती है पापराजी, दुनिया भर में यूज होती है कि वो कुछ रिपोर्टर्स हैं जो कि अगर कोई बॉलीवुड स्टार आ गया तो उसके जिम के बाहर भी पाए जाएंगे, उसके वो कहीं लंच या कहीं गए हैं वहां पर भी पाए जाएंगे, इवेंट की कवरेज करते भी पाए जाएंगे, और तमाम जो पॉलिटिकल पर्सनालिटीज हैं उनको भी एज सेलिब्रिटीज ट्रीट करेंगे। जो सहाफी होता है वो चाहे कितनी भी बड़ी शख्सियत उसके सामने आ जाए, वो उसको सेलिब्रिटी के तौर पर ट्रीट नहीं करता,
0: सही।
1: वो उसको एक खबर के तौर पर ट्रीट करता है। तो वो पाकिस्तानी डायस्पोरा की यहाँ पे जो जर्नलिज्म उसका अहवाल है, बाकी बर्तानिया का जो बाकी मेन स्ट्रीम मीडिया है, आई थिंक पैलेस्टाइन को छोड़ के उसके अलावा जितने भी टॉपिक्स हैं ये बहुत फेयर जर्नलिज्म करते हैं, बहुत क्वालिटी जर्नलिज्म होती है, बहुत अच्छा काम हो रहा है। डॉक्यूमेंट्रीज जो बन रही है बहुत अच्छी है, चैनल 4 की डॉक्यूमेंट्रीज को लोग बहुत ज्यादा पसंद कर रहे हैं, BBC बहुत ज्यादा इन डेप्थ रिपोर्टिंग करता है बहुत सारे इश्यूज में। यहाँ का मेन स्ट्रीम मीडिया ने जो सिर्फ डिसऑनेस्टी की है वो पैलेस्टाइन के इशू के ऊपर की है, या फिर हम कह सकते हैं अगर इसको थोड़ा सा और आगे बढ़ाएं तो जब मुस्लिम इश्यूज आते हैं तो वहां पर ऐसा लगता है कि ये या तो उनको रिपोर्ट करना भूल गए हैं, या उनको जो जिस तरह से उस इवेंट की रिपोर्टिंग होनी चाहिए, जितना एयर टाइम उसको मिलना चाहिए मुस्लिम स्टोरीज को, उतना नहीं दिया जाता। तो कमियां हर कोताहियां हर जगह होती हैं। तो मैंने आपको एक्सप्लेन कर दिया कि बेसिकली क्या डिफरेंस है पाकिस्तानी मीडिया में और बर्तानिया में।
0: सही, और यही हमारा मैसेज होगा कि जब भी आप जर्नलिज्म करें फेयर जर्नलिज्म जरूर होना चाहिए, अपनी कवरेज जो है आप जरूर करें, और उसका जो प्रेशर है डेफिनेटली, ये प्रेशर जो है हर लेवल पे होता है, उस प्रेशर को जरा तरीके से मेंटेन करें। अच्छा नीलम, जाते जाते बस यही कि आपसे कि अच्छा कोई मैसेज दें, क्योंकि ये क्वेश्चन मैं जरूर पूछना चाह रही थी कि जो नेगेटिव न्यूज है समटाइम उनको बहुत ज्यादा टेंशन मिलती है, और उसकी निस्बत जो पॉजिटिव न्यूज है वो कहीं बहुत पीछे रह जाती है, तो जाहिर है कंट्री का एक इमेज जो है वो नेगेटिव बन जाता है कि नेगेटिव खबरें दिन ब दिन आती जाती हैं। तो उस पे जनाब जी क्या कर सकते हैं, क्या मुस्बत तब्दीली हम ला सकते हैं, और हमारी रिस्पॉन्सिबिलिटी क्या है, और साथ ही अपना मैसेज भी दीजिएगा हमारी न्यू जनरेशन को।
1: मैं इसमें यही कह सकती हूँ कि जो नेगेटिव न्यूज है वो तो नेगेटिव है ही है, उसको आप पॉजिटिव करके कभी रिपोर्ट नहीं कर सकते, क्योंकि ये आपकी अपनी प्रोफेशन के साथ डिसऑनेस्टी होगी। अगर कहीं किसी कंट्री में कुछ बुरा हो रहा है तो वो एज इट इज ही रिपोर्ट होगा, लेकिन लोग जो हैं उनका अच्छाई के ऊपर भरोसा रहे, और एक वो जो उम्मीद बाहर है
0: जी।
1: वो रहे, उसके लिए आप उस कंट्री में यकीनन कुछ अच्छा भी हो ही रहा होगा, उस सोसाइटी में कुछ अच्छा हो ही रहा होगा। पाकिस्तान की जब हम बात करते हैं तो पाकिस्तान के पॉलिटिशियन और एस्टेब्लिशमेंट की बात करते हैं, पाकिस्तान में अब्दुल सत्तार ईदी भी पैदा हुए थे। पाकिस्तान में ڈاکٹر عبد القدیر خان بھی پیدا ہوئے تھے پاکستان میں, عاطف اسلم بھی پیدا ہوئے ہیں پاکستان میں, نصرت فتح علی خان بھی پیدا ہوئے ہیں, اور اس طرح کے اور بہت سارے جو ہمارے ڈائمنڈ سیان سنگ ہیروز بھی ہوں گے جن کا شاید ابھی کوئی نام بھی نہیں لیتا, جو کہ بڑا بڑا اچھا کام بھی کر رہے ہوں گے, تو ان کو بھی نکالنے محنت کرنی پڑتی ہے. ہو سکتا ہے وہ سوشل میڈیا پہ اتنے ایکٹیو نہ ہوں, ان کو نکال کے سامنے لائیں تو وہ مثبت خبر ہو جائے گی, تو سب کو پتہ چل جائے گا کہ سوسائٹی میں جہاں برائی ہے تو یہ سوسائٹی ہم سوچتے ہیں نا کھڑی کیسی ہے, پاکستان چل کیسے رہا ہے, تو یہ انہیں انسنگ ہیروز کی بدولت اور جو بہت آنےسٹی کے ساتھ اور سنسیریٹی کے ساتھ کام کر رہے ہیں ملک کے لیے بھی اپنے لوگوں کے لیے بھی, ان کی وجہ سے, ان کی دعاؤں کی وجہ سے اور ان کی اچھائی کی وجہ سے پاکستان کھڑا ہے, تو ان اسٹوریز کو بھی سامنے لائے اور وہ بھی سنائیں اپنے ناظرین میں.
0: کیا بات ہے, بہت شکریہ نیلم, آپ کے ساتھ بہت زبردست گفتگو رہی اور بڑا اچھا آپ کا پیغام جو ہے وہ ہمیں ملا کہ جہاں آپ نیگیٹو نیوز پہ بہت دھیان دیتے ہیں وہاں تقریباً اس کنٹری کی پازیٹیو ویوز جو ہے, پازیٹیو نیوز جو ہے وہ بھی آپ ضرور نکالیں, ان کے لیجنڈز کو آپ یاد رکھیں, ان کی محنت اور کوششوں کو یاد رکھیں جو انہوں نے انٹرنیشنل لیول پر پاکستان کے لیے کی ہے. تو ہماری یہ چھوٹی سی کوشش تھی جیسے کہ ہم یہاں جوہانسبرگ سے اپنے ملک کو, اپنی زبان کو پروموٹ کر سکیں, وہ ہم نے کیا, اب آپ کی کوشش کی باری, آپ ضرور کیجیے گا. بہت شکریہ نیلم, اپنا بہت خیال رکھیے گا, بہت دعا ہے آپ کے لیے کہ اللہ تعالیٰ آپ کے لیے بہت زیادہ آسانیاں اور کامیابی کرے. بہت شکریہ, اللہ حافظ.
2: It's a new beginning, it's a new era. Salaam Media, humanitarian journalism.
7: When the perfect blend of stylish decor, exquisite halal cuisine and warm hospitality come together, it could only mean Al Bayt Lodge. Your true home away from home. Al Bayt is the ideal heaven for families, business people and tourists with its 4-star family rooms and other luxurious facilities. Conveniently situated close to Port Elizabeth Airport, the beach and other amenities. Your stay will be truly unforgettable as you'll be taking home lasting memories of the warm hospitality, the serenity and tranquility that Al Bayt has to offer. For reservations call 041-583-6415. Or visit www.albaytlodge.co.za.
8: Dad, these Frimax chips are so tasty.
9: Wow, that really takes me back. My dad bought me a Frimax chips every day after school. They were my favorite when I was your age as well. Quality is at the very heart of what we do, and that's why we ensure that every Frimax packet is filled with the beautiful goodness and flavor-packed taste that you've come to expect from us since 1982. Frimax, from generation to generation.
10: Gaza needs your support more than ever. Homes have been shattered and families have lost everything. With your support, our teams are delivering clean water tankers, feeding the hungry and assisting orphans who have no one left. Let us give Gaza whatever help we can. African Muslims Agency, empowering, educating, inspiring.
11: The world is bigger than borders, and now your banking can travel with you. The Vivier Foreign Currency Account from Al Baraka Bank lets you spend globally with confidence. 6 major currencies, 1 secure Visa card. Shop online, swipe overseas, and travel with ease. From Dubai to London, Makkah to Istanbul, with 0 point-of-sale transaction fees and convenient app management, Vivier gives you convenience wherever life takes you. Activate your Vivier account today.
12: Right now, in lands many of us feel deeply connected to, a mother holds a sick child, worried and fearful, as she knows her nearest hospital has been destroyed. This is the mother we go beyond borders to reach. Doctors Without Borders is there in the world's toughest places. We go where others can't or won't, and we go immediately. When you give to us, we go even further. Visit msf.org.za/sadaqa, that's SADAQAH, and support Doctors Without Borders today. Doctors Without Borders, we go there.
2: Connect and stay ahead with Salaam Media. This is Salaam Media, coming to you live from South Africa.
0: Bismillah ar-Rahman ar-Rahim. Mere khuda, mere lafzo bayam-e-zahir ho. اسی شکستہ و بستہ زباں میں ظاہر ہو، میں سرخرو نظر آؤں کلام ہو کے سکوت، تیری عطا میرے نام و نشاں میں ظاہر ہو. السلام علیکم، دس از مریم ہاشمی وتھ پروگرام مڈ مارننگ ٹاک. جی ہاں، آج کا یہ خصوصی اردو اسپیشل ٹرانسمیشن جو ہے وہ سلام میڈیا کے ذریعے آپ تک پہنچایا جا رہا ہے، اور جس کا مین مقصد یہی ہے کہ ہم نہ صرف مختلف زبانوں کو پروموٹ کر سکیں، اس میں بات کر سکیں، بلکہ ہم لوگوں کو جو اس کمیونٹی سے ریلیٹڈ ہیں، جو اس زبان سے وابستہ ہیں، ان کو جو ہے ایک دوسرے کے قریب لا سکیں. جیسے ہم بات کر رہے ہیں کہ وی آر لائیو فرام جوہانسبرگ، اینڈ جوہانسبرگ ایک ایسا ڈائیورس سٹی ہے ساؤتھ افریقہ کا، جس میں ماشاء اللہ بہت سارے کلچرز جو ہیں وہ رہتے ہیں، اور ڈفرینٹ زبانیں ہیں، ڈفرینٹ لینگویجز ہیں، اور ان لینگویجز کے ساتھ کیا ہوتا ہے کہ ہم کمیونیکیٹ کرتے ہیں. تو ہر زبان خوبصورت ہے، ہر لینگویج جو ہے وہ بہترین ہے، اور کوشش ہماری آج کے اس خصوصی اسپیشل اردو ٹرانسمیشن کی یہی ہے کہ ہم ایسی خواتین کو، ایسے لوگوں کو جو ہے وہ کنیکٹ کر سکے اپنے اس پروگرام کے ذریعے، جو اردو زبان سے محبت رکھتے ہیں، وابستگی رکھتے ہیں، دل سے جو ہے وہ اس زبان سے جڑے ہیں، اس کلچر سے جڑے ہیں، اور اپنی بہت ساری ایسی خصوصیات ہیں جو کہ اپنے اس پروگرام کے ذریعے وہ ہم لوگوں تک پہنچانا چاہتے ہیں، اپنا کوئی میسج جو ہے وہ اس پروگرام کے ذریعے دینا چاہتے ہیں. جی، ہمارے ساتھ اسٹے ٹیونڈ رہیے گا، 11 سے لے کر 1 بجے تک، یعنی کہ 11 to 1 PM میں آپ کے ساتھ رہوں گی مڈ مارننگ ٹاک میں. آپ ہمیں جوائن کر سکتے ہیں، ہم سے بات کر سکتے ہیں، ہمیں بتا سکتے ہیں آپ کیا سمجھتے ہیں، دنیا کو کوئی پیغام آپ اچھا دینا چاہتے ہیں، امن کا پیغام دینا چاہتے ہیں، آپ اس پروگرام کے ذریعے دے سکتے ہیں. جی، پروگرام کی ہم آج شروعات کرتے ہیں، اور اس کا فارمیٹ سمپلی میں آپ کو بتاتی چلوں کہ ہم نے آج اس پروگرام میں ڈفرینٹ لوگوں کو کنیکٹ کیا ہے، اور ڈفرینٹ کنٹری سے کنیکٹ کیا ہے. جی ہاں، موسٹلی ہماری جو گیسٹ ہیں آج کے پروگرام کی وہ ہیں یو کے سے بلانگ کرتی ہیں، جی ہاں موسٹلی لنڈن سے بلانگ کرتی ہیں. ایک ہمارے پاس جو گیسٹ ہیں وہ ہمارے پاکستان سے بلانگ کرتے ہیں. تو ہم نے سوچا کہ ڈفرینٹ کلچرز جو ہیں، ڈفرینٹ کنٹریز جو ہیں، ان کو سب کو کنیکٹ کیا جائے اور آپ تک ان کی آواز جو ہے پہنچائی جائے. شروعات کرتے ہیں اپنے پروگرام کی. آج ہمارے ساتھ موجود ہیں ہماری ایک بہت پیاری گیسٹ ہیں، اور گیسٹ کی تعریف میں آپ کو کیا بتاتی چلوں، کیونکہ سم ٹائم ہوتا ہی ہے کہ آپ بہت اسکلڈ ہوتے ہیں، بہت کریٹیو ہوتے ہیں، اور آپ میں بہت ساری تخلیقی صلاحیتیں جو ہیں وہ موجود ہوتی ہیں. تو آپ دنیا کے کسی بھی کونے میں ہوں، آپ اپنی ان صلاحیتوں کو آزما کر، اس کو کام میں لا کر، آپ بہت کچھ بڑا کر سکتے ہیں. جی ہاں، ہمارے ساتھ موجود ہے ثنا عثمان، پاکستان لاہور سے. اور انہوں نے کیا کیا کہ وہ ایک بہت اچھی آرٹسٹ تھیں، بہت اچھی پینٹر تھیں، بہت کچھ انہوں نے اپنی زندگی میں اچیو کیا، بہت ایوارڈز جو ہیں انہیں ملے ہیں، اور جس نے ان کی مطلب کارکردگی کو بہت زیادہ سراہا گیا ہے، گورنمنٹ لیول پہ ان کو بہت زیادہ جو ہے وہ اپریشیٹ کیا گیا ہے. تو ان کی آج کارکردگی کی کہانی ہم ان سے سنیں گے، کیونکہ اپنے انہوں نے اس پیشن کو، آرٹ کے پیشن کو انہوں نے بزنس میں کنورٹ کیا ہے. یہ بڑا ایک نیو تھنگ ہے میرا خیال ہے ہم سب کے لیے، بہت سارے جو لوگ ہیں ان کے لیے ایک بڑی موٹیویشن ہے کہ آپ اپنے پیشن کو اپنے بزنس میں کیسے کنورٹ کر سکتے ہیں. تو یہ جو آج کی سٹوری ہے اٹس اونلی بیکاز آف دیٹ کہ ہم دیکھیں کہ اگر آپ کا پیشن ہے، آپ کا آرٹ ہے، اس میں کوئی پیشن ہے اور اس کو اپنے بزنس میں کنورٹ کرنا ہے ایز اے کیفے. جی ہاں، انہوں نے کیفے بنایا غنی آرٹس کے نام سے، اور اس کیفے کو انہوں نے جو ہے بہت رنگ دیا ہے، بڑا خوبصورت پینٹ کے رنگوں کی طرح کا انہوں نے اس کو رنگ دیا ہے. اور کس طرح کی یہ سوچ ان کے ساتھ آئی، انہوں نے کیسے اس چیز کو اسٹارٹ کیا، کیا کیا مشکلات آئیں، یہ سب ہم ان سے ڈسکس کریں گے. جی ویلکم کرتے ہیں اپنے پروگرام میں ثنا عثمان کو. السلام علیکم ثنا.
13: وعلیکم السلام مریم، کیسی ہیں آپ؟
0: جی ثنا، میں بالکل ٹھیک ہوں. سب سے پہلے تو آپ یہ بتائیے پاکستان کے ویدر کی کیا کنڈیشن ہے وہاں پہ. جی، ویدر جو ہے آپ کو پتا ہے جوہانسبرگ کا ویدر بہت خوبصورت ہے. آج تو بہت اچھا جو ہے ماشاء اللہ سنی ڈے ہے. تو پاکستان میں سچویشن کیسی جا رہی ہے ویدر کی؟
13: پاکستان میں اس ٹائم مونسون چل رہا ہے، اگر ویدر کو دیکھ کے اکارڈنگ بات کی جائے تو پاکستان میں تو خیر ملا جلا موسم چل رہا ہے، گرمی بھی ہے اور خوشگواریت بھی ہے، خوبصورتی بھی ہے، اور
0: گرمی تو آپ کو پتا ہے گرمی تو اپنا رنگ دکھاتی ہے. اور پتا یہ جو ہے یہی بڑی خوبصورتی اللہ سبحانہ و تعالیٰ کی نعمتوں کی کہ کتنے خوبصورت جو ہے انہوں نے جو ہے یہ رنگ اور موسم جو ہے وہ بنائے ہیں. بات ہو رہی ہے رنگوں کی، تو ثنا بتائیے گا کہ آپ کا جو پیشن تھا آرٹ میں، سب سے پہلے آپ کا انٹرسٹ آرٹ میں کیسے ہوا، پھر اس نے آرٹ کو آپ نے ایک آرٹ کیفے میں کیسے کنورٹ کیا، ذرا بتائیے گا ہمیں.
13: بیسیکلی میں خود ایک آرٹسٹ ہوں، جیسے کہ آپ پہلے انٹرو دے چکی ہیں کہ میں جو آرٹسٹ ہوتا ہے وہ بائی بون آرٹسٹ ہوتا ہے، وہ کسی بھی فیلڈ میں اپنا کریئر بنا لے، لیکن اس کی جو اندر کا ایک تخلیقی انسان ہوتا ہے وہ ہمیشہ زندہ رہتا ہے. تو اسی طرح میں بھی آرٹسٹ ہی تھی, شروع سے آرٹسٹ تھی, بچپن سے آرٹسٹ تھی, بہت زیادہ پینٹنگز بنائی, ہینڈ ورک بہت زیادہ کیے, اور ماسٹرز میں نے پھر ہسٹری میں کیا, لیکن بات پھر وہیں ختم ہو گئی کہ جو آپ کا اندر کا انسان ہوتا ہے بیسکلی وہی آپ کا اثر ہوتا ہے. اور میرے اندر سے میں آرٹسٹ تھی, تو پھر میں نے پینٹنگ اسی کو دیکھ کے اس کو پینٹنگ کو شوق کے ساتھ ساتھ پروفیشن بھی کی طرف پھر میں لے آئی.
0: رائٹ, سو یہ جو آپ کا پروفیشن ہے, جیسے میں آپ کے پیچھے دیکھ رہی ہوں, ماشاء اللہ بہت کریٹو آپ کی چیزیں ہیں جو آپ نے کریٹ کیا ہے, تو اس کیفے کا آئیڈیا آپ کو کیسے آیا اور آپ نے کیا سوچا کہ آپ کے اس آرٹ کو کس طرح سے لوگوں تک آسانی سے پہنچایا جائے؟ کچھ اور بھی کر سکتے تھے آپ؟
13: بیسکلی میرا جو غنیا آرٹ کا جو ایک آئیڈیا تھا, میں اپنا ایک ایسا آؤٹ لیٹ بنانا چاہ رہی تھی جہاں پہ میں اپنا آرٹ کو ڈسپلے کر سکوں, کیونکہ مجھے نہیں سمجھ آ رہی تھی کہ میں ایک آرٹ کر رہی ہوں, میں ایک ہنر میرے اندر ہے, میں اپنی پرنٹنگز بنا رہی ہوں, تو مجھے اس کو پرائیویٹلی کیسے شو کیس کرنا. تو پھر جب میں نے اپنا ایک آؤٹ لیٹ بنانے کا سوچا جہاں پہ اپنا آرٹ تخلیق ساری دکھا سکتی ہوں وہاں پہ چیزوں کو, پھر جب میں وہاں کھڑی ہوئی تو مجھے پتا لگا کہ نہیں یار, آرٹ تو کھانے اور پینے کے بغیر تو کافی نہیں ہوتا کہ جہاں پہ ہم بیٹھیں, گپ شپ کریں, چائے کافی پئیں اور ساتھ اپنے آرٹ کو بھی انجوائے کریں.
0: اچھا سر, یہ بھی بڑا کہا جاتا ہے کہ جو آرٹ کا اور کافی کا بڑا جو ہے وہ بالکل گہرا تعلق ہے, آپ کیا سمجھتی ہیں؟ جیسے میں نے آپ کی بات کیا کہ آپ نے آرٹ کو اپنے پروموٹ کرنے کے لیے کیفے کا ہی انتخاب کیا, تو آپ بھی ایسی کچھ کسی عادت ہے آپ کو, کافی اینڈ آرٹ جو ہے یہ آپ کے ساتھ ساتھ ہیں؟
13: بالکل ایسے ہی ہے, جو آرٹسٹ ہے وہ پینے چائے اور کافی کا بہت شوقین ہے, اسے یہ ہوتا ہے کہ آپ کو نئے نئے آئیڈیاز آتے ہیں, ساتھ آپ ایک کافی کا سپ لیتے ہیں, ساتھ آپ ایک رنگ لیتے ہیں, آپ ان چیزوں کو ملا کے ایک نئی کریشن بناتے ہیں, کریٹیوٹی آپ کے اندر سے ابھر کے آتی ہے. اور کافی, آپ جب تک ایک انوائرمنٹ کو انجوائمنٹ نہیں بنائیں گے نا, جب تک, کیونکہ کافی اور چائے جو ہے, ٹی جو ہے, اور وہ ہے آپ کی سیٹسفیکشن, ٹھیک ہے, آپ اس کو انجوائے کریں گے, موسم انجوائے کریں گے, آپ کے اندر آپ کو رنگ سمجھ آئیں گے, آپ کو کریشن سمجھ آئے گی, تو ان دونوں کے امتزاج کو ملا کے میں نے سوچا کہ کیوں نہ ایک نیا ایکسپیرئنس کیا جائے, تاکہ لوگ کافی بھی انجوائے کریں اور اپنا آرٹ, میرے آرٹ کو یا اپنے آرٹ کو جو وہ بناتے ہیں یہاں بیٹھ کے, اس کو بھی وہ اپریشیٹ بھی کریں اور اس کو کریٹ بھی کریں.
0: صحیح. اچھا سر, بڑا مشکل ہوتا ہے آئیڈیاز کو جو ہے اس کو عملی جامعہ پہنانا, اس کو حقیقت میں لانا, تو آپ نے ماشاء اللہ اپنے اس آرٹ کو حقیقت میں لے کر آئیں, بڑے چیلنجز آئے ہوں گے, پرابلم آئی ہوگی, تو سب سے مین پرابلم جو آپ کو لگی اور جو آپ سمجھتی ہیں کہ اگر کوئی اس بزنس کو اس طرح سٹارٹ کرنا چاہیے, اپنے کسی بھی پیشن کو وہ آگے لے کر چلنا چاہیے, تو ان چیزوں کا خاص طور پر خیال رکھے.
13: اصل میں جو سب سے بڑا چیلنج جو ہوتا ہے نا, آپ کے پاس آئیڈیا تو ہوتا ہے, لیکن جو سب سے مشکل چیلنج ہے وہ ہے پلاننگ, آپ کی, آپ کا پیشنس, آپ کی محنت, آپ کی کنسسٹنسی اور انویسٹمنٹ, کہ یہ ساری چیزیں اگر آپ نے اپنے آئیڈیا کو, اپنے خواب کو پورا کرنا ہے, تو ان ساری چیزوں کو ساتھ لے کر بہت زیادہ محنت کی ضرورت ہوتی ہے, کیونکہ آئیڈیا تو آپ کے پاس ہے, لیکن جب تک اس آئیڈیا کو آپ عملی شکل دینے کے لیے ایک آپ کو پراپر ہمت اور حوصلے کی ضرورت ہے.
0: رائٹ, وقت ہوا جاتا ہے ایک چھوٹے سے بریک کا, سو ویل کم بیک آفٹر دس ویری ویری شارٹ بریک, اسٹے ٹیونڈ.
14: ریجوینیٹنگ میڈیا ڈے بائی ڈے, دس از سلام میڈیا.
15: Tonight, a child in a shack will try to sleep through the cold. No heating, no insulation, just thin walls and a biting cold. African Muslims Agency is on the ground, reaching families in informal settlements across South Africa with blankets and winter essentials. Help us spread warmth this winter. For 180 Rand, give a blanket. For 360 Rand, a full winter pack. One gift, one less night in the cold. Africa Muslims Agency. Empowering, educating, inspiring.
16: You South African, of course. You anxious about the future. We've got you covered. Build on your wealth portfolio with Randri Jewelers Gold Coin Exchange. Visit us at 151 Stephen Dlamini Road, Musgrave, Durban, or call us on 031-202-4700 for more information. Randri Jewelers Gold Coin Exchange, your passport to gold investment.
17: Valleys Motor Spares. We supply motor spares and accessories for all makes and models of motor cars, LDVs, buckies, trucks, and earth-moving equipment. We deliver on time, every time. Please contact us via WhatsApp on 014-592-0925 or call 014-592-0925 or visit 28 Zenderling Street, Rustenburg. Remember the name, Valleys Motor Spares.
18: You know, it's a wonder how kids get anything done these days. With all the distractions, when do they even get time to study? As a mother, all I can really do is make sure they have all they need to perform at their best. That's why I choose to include Sunfoil Triple Refined Pure Sunflower Oil with every meal I make. Naturally cholesterol-free and approved by the Heart and Stroke Foundation as part of a balanced eating plan. So whether I'm cooking, frying or baking, I know every dish will be a wholesome one. Sunfoil. Now we're cooking.
19: When disaster strikes, families lose everything in an instant. Homes destroyed, communities displaced. Hope fades into uncertainty. Our Global Emergency Fund ensures we respond without delay, delivering food, water, shelter, and healthcare to families in need. To support our Global Emergency Fund, visit islamicrelief.org.za.
20: Rejuvenating media day by day. This is Salam Media.
0: जी वेलकम बैक प्रोग्राम मिड मॉर्निंग टॉक विद मरियम हाशमी. हमारे साथ मौजूद हैं सना उस्मान और सना उस्मान हमें बता रही हैं कि माशाल्लाह उनका जो बिजनेस है वो माशाल्लाह उन्होंने किस तरह से बिल्ड अप किया. अच्छा सना, एक और क्वेश्चन बड़ा इंपॉर्टेंट है. बहुत सारे लोग हेजिटेट करते हैं, घबराते हैं न्यू चीज को करने में और स्पेशली अपने पैशन को, क्योंकि सम टाइम ये होता है कि जब आप कोई चीज स्टार्ट करते हैं, जब आप उस पैशन, आपका कोई इंटरेस्ट है, आपका कोई पैशन है, आपकी कोई चीज है, आप उससे कोई चीज बनाना चाहते हैं, लेकिन कुछ चैलेंजेस ऐसे आ जाते हैं लाइफ में कि जिससे वो बिल्कुल गिव अप कर जाते हैं अपने शौक से भी और अपने काम से भी. तो आपको कुछ ऐसा कभी जिंदगी में फील हुआ कि नहीं, ये मेरा जो पैशन है इसने मुझे जिंदगी में कुछ खास वो दिया नहीं, इससे मुझे वो जो मैं चाहती थी आउटकम वो मिला नहीं, वो आया नहीं, तो आपने कभी ऐसा गिव अप सोच आई है आपकी?
21: देखिए, बिजनेस तो एक ना हर दिन के लिए एक नया लेसन देता है आपको. आपको कभी भी चीजें कभी भी आपकी तवक्को के मुताबिक नहीं होती. मतलब कभी आपके फैसले मुश्किल हो जाते हैं, कभी आपके ऐसे मौके पे खड़े हो जाते हैं कि जहाँ पे आपने डिसीजन लेना वो सबसे ज्यादा मुश्किल हो जाता है. हर चीज आपके मुताबिक नहीं होती, लेकिन आपने अपने फेलियर को अपना फेलियर नहीं समझना, उसको एक नया सबक समझ के चलना है. मेरी लाइफ में भी इस तरह के बड़ी चीजें आई हैं, अप्स एंड डाउन आती हैं, आ रही हैं, लेकिन यही वाली बात कि आपके अंदर का हौसला, हिम्मत उसको बूस्ट अप करता है और कि नहीं, हमने इस चैलेंज को फेस करना है और हमने अपने पांव पे खड़े होके अपने बिजनेस को, अपने काम को और अपने ख्वाब को पूरा करना है. तो ये चीजें तो साथ साथ चलती रहती है, दिस इज अ पार्ट ऑफ लाइफ.
0: सही. तो अच्छा सना, आपने चैलेंज की बात की है. अच्छा, मैं चाहूंगी आप अपने थोड़े से आर्ट पीसेस के बारे में भी लोगों को बताएं जरा. आप थोड़ा सा जरा अपने कैफे की तरफ जरा रुख कीजिए, मैं थोड़े से आपके आर्ट पीसेस के बारे में बात करना चाहूंगी कि आप में क्या जो है आप बनाती हैं, किस तरह से आपकी थॉट्स हैं, आप अपने टेबल्स जो भी आपकी जो है चीजें, आप जरूर हमें दिखाइए, हमारे व्यूअर्स को, हमारे लोगों को, ताकि जो है वो देख सकें और अंदाजा कर सकें कि अगर आप इस तरह की किसी फील्ड में जाना चाहते हैं तो आपके लिए कितनी आसानियां हैं अगर आप कर सकें.
21: सबसे पहले तो आप ये एक वॉल हैंगिंग देख रहे हैं जो बिल्कुल मेरे पीछे लगी हुई है.
0: राइट.
21: द वॉल हैंगिंग, ठीक है, इसमें थोड़ा सूफी टच दिया हुआ है, थोड़ी कैलीग्राफी दी हुई है, थोड़ा सा इसमें जरा रूहानियत वाला टच दिया हुआ है. फिर साथ ही हम इसके बाद यहाँ पे आते हैं, ये टेबल राइजर है, देखिए इसको हम एज अ टेबल के लिए भी यूज कर सकते हैं. ये सब हैंड पेंटेड है, इसके ऊपर साथ लगा हुआ है. तो इसी तरह ये मेरे पीछे जितना भी आप देखना चाहें देखेंगे, यहाँ पे बहुत सी हाउस होल्ड चीजें लगी हुई हैं, जैसे जस्ट लाइक दिस इज अ टिश्यू बॉक्सेस, ठीक है, ये टिश्यू बॉक्सेस हैं, ये वुडन ट्रेज हैं, वॉल हैंगिंग है. इसमें ये है कि हम आप میں آپ کو یہ آئیڈیا دیتی ہوں کہ خواتین کو شوق ہوتا ہے گھروں کو سجانے کا, ٹھیک ہے, وہ اپنے گھر کو سجانا زیادہ پسند کرتے ہیں, لیکن ان کو یہ بھی ہوتا ہے کہ ان کو اپنی پرانی اور اپنی جہیز کی چیزوں سے, اپنی امیوں کی چیزوں سے بڑی محبت ہوتی ہے. ٹائم بائی ٹائم, سم ٹائم کے بعد چیزیں اپنی رونق اپنی چمک کھو بیٹھتی ہیں. تو جو میرا ویژن ہے وہ یہ ہے کہ اگر آپ نے اپنے خواتین جو ہے یا کوئی بھی, آپ اپنے آرٹ کو ویسٹ مت کریں, اپنے سامان کو ویسٹ مت کریں. ہم پرانے سے پرانے فرنیچر کو بھی آپ کو نیا کر کے دکھا سکتے ہیں کہ جی آپ نے اپنی چیز ضائع نہیں کرنی, آپ اس کو رینیو کر سکتے ہیں, آپ اس کو نیو پینٹ کر سکتے ہیں, آپ اس کو نیا رنگ نئی زندگی اس کے اندر پھونک سکتے ہیں.
0: بہترین رہی, آپ نے بڑی خوبصورت بات کیا, کیونکہ جب ہم اپنی پرانی چیزوں کی بات کرتے ہیں, اپنے امی کی کوئی پیاری چیز ہے جو ہمارے دل سے بڑی قریب ہے اور ہم اس سے جو ہے کنیکٹ ہوتے ہیں, تو اس میں کیا ہوتا ہے کہ ہمارا دل جو ہے خوش ہو جاتا ہے, ہم اس کو کہیں اور ویسٹ نہیں کرنا چاہتے یا اس کو کہیں اور رکھنا نہیں چاہتے. تو اس کا بڑا اچھا استعمال ہے جو آپ نے بتایا. اچھا سنا, فیوچر پلانس کیا ہیں آپ کے مائنڈ میں کیا ہے؟ ہمارے پاس بڑا شارٹ ٹائم رہ گیا ہے, آپ کے ساتھ بڑی اچھی گفتگو رہی ہے, آپ ذرا بتائیے گا فیوچر پلانس آپ کے کیفے کے بارے میں آپ کے کیا ہیں.
21: کیفے کے بارے میں یہی ہے کہ یہ ایک جسٹ ایک کیفے نہ رہے, یہ ایک ریکگنائزڈ, میں اس کو کریٹو پلیٹ فارم بنانا چاہتی ہوں جہاں پہ فوڈ کلچر بزنس اور کمیونٹی ایک ساتھ آئیں. مستقبل میں میرا یہی ہے کہ یہاں پہ کریٹو ایونٹس ہوتے ہیں, ایگزیبیشنز ہوتی ہیں, ورک شاپس ہوتی ہیں, اور خواتین نوجوان سب ایک دوسرے سے کنیکٹ ہوتے ہیں, اپنا ٹیلنٹ دکھاتے ہیں, اپنے آرٹ کو شو کیس کر رہے ہیں یہاں پہ. اور سب سے بڑا خواب میرا یہی ہے کہ اگر یہاں آرٹ کا لوگ نام سنیں تو ان کے پاس صرف ایک کیفے نہ آئے, ان کے پاس اپرچونیٹی, کریٹیوٹی, کوالٹی, انسپریشن کا تصور ان کے ذہن میں آئے. اور شاید یہی پورے سفر کی سب سے بات ہوگی کہ ہم ایک بزنس بلڈ نہ کریں بلکہ ہم ایک لیگیسی بنائیں جو دوسروں کو بھی اپنے خواب پورے کرنے کے لیے انسپریشن دے.
0: زبردست ثنا, یہ بہت اچھا میسج تھا اور بہت اچھی آپ کے ساتھ ہماری گفتگو رہی ہے. اور بس میں یہی کہنا چاہوں گی کہ جو ہماری نیو جنریشن ہے, جو ہمارے لوگ ہیں جو اپنا نیا کچھ سیکھنا چاہتے ہیں, کچھ کرنا چاہتے ہیں, سب سے پہلے تو آپ اپنے کام میں اسکلڈ ہوں. آپ کو جو ہے اس طرح کہ اگر آپ آرٹ ورک میں انٹرسٹڈ ہیں, اور جیسے ثنا نے بات کی ان کے کیفے میں کہ بہت ساری ورک شاپس بھی ہوتی ہیں, ان ورک شاپس پہ آپ ان کو ضرور جوائن کیجیے, کچھ نیا سیکھیے, تاکہ جو ہے رنگوں سے نہ صرف آپ خوش ہوں بلکہ رنگوں سے آپ کو کھیلنا بھی آنا چاہیے. آپ کچھ نہ کچھ اس سے ضرور کریٹو بنا سکتے ہیں, کیونکہ اللہ سبحانہ وتعالیٰ کی بہت ساری نعمتیں ہیں جو رنگوں سے بھری ہوئی ہیں. ہم اپنے ارد گرد دیکھتے ہیں, ماشاءاللہ بہت ساری گرینری ہے, گرین کلر ہے, ریڈ کلر ہے, یلو کلر ہے, مطلب آپ جتنا رینبو کے کلر سے بھی آپ نکالیں چیزیں, تو بہت ساری ایسی زندگی ہے جو رنگوں سے بھر جاتی ہے. اور زندگی میں رنگینیاں بھی لوگوں کے اچھے اخلاق سے اور اچھی چیزوں سے, صدقہ جاریہ سے آتی ہے. تو آپ اپنے اس کام کو سنا جاری رکھیے گا, اور ہماری بہت ساری دعائیں آپ کے ساتھ ہیں, اور امید ہے کہ آپ مستقبل میں ضرور کامیاب ہوں گی اور اسی طرح اپنا علم آپ سیکھیں اور سکھائیں اور لوگوں کے لیے جو ہے وہ راہ ہدایت وہ بنتی چلی جائیں. بہت شکریہ آپ کے اس ساتھ کا, اپنا بہت خیال رکھیے گا, اللہ حافظ. جی تھینک یو ویری مچ. یہ تھی ہمارے ساتھ ثنا عثمان.
20: لسن ٹو سم تھنگ فریش, لسن ٹو سلام میڈیا. It's a new beginning. It's a new era. Salaam Media. Humanitarian journalism.
3: Alhamdulillah. Alhamdulillah alladhi khalaqa al-khalqa liya'buduhu wa habbaba ilayhim al-imana liyadhkuruhu wa asbagha alayhim ni'amahu zahiratan wa batinatan liyashkuruhu sallallahu alayhi wa ala alihi wa sahbihi الذين صحبوه ونصروه إلى يوم الدين وبعد. فقد قال جل وعلا في كتابه المجيد وفرقانه الحميد بعد أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم, لقد رضي الله عن المؤمنين إذ يبايعونك تحت الشجرة فعلم ما في قلوبهم فأنزل السكينة عليهم وَأَثَابَهُمْ فَتْحًا قَرِيبًا صَدَقَ اللَّهُ الْعَظِيمُ. One of the verses recited today in Surah Hujurat, it just gives you shivers in your body. وَاعْلَمُوا أَنَّ فِيكُمْ رَسُولَ اللَّهِ وَاعْلَمُوا أَنَّ فِيكُمْ رَسُولَ اللَّهِ. Allah reminds the Sahaba, the congregation of the Sahaba, the galaxy of Sahaba, that remember well, in your presence is the greatest human. Like, try to begin to process the greatness of this boon in your midst, in your presence, in your era, in your time, in your city, in your surroundings, is Allah's Nabi. In Bukhari, in the first volume, Abdullah bin Rawaha radiallahu anhu's couplets are there. وَفِينَا رَسُولُ اللَّهِ يَتْلُو كِتَابَهُ وَفِينَا رَسُولُ اللَّهِ يَتْلُو كِتَابَهُ إِذَنْ شَقَّ مَعْرُوفٌ مِّنَ الْفَجْرِ سَاطِعُوا وَفِينَا رَسُولُ اللَّهِ يَتْلُو كِتَابَهُ إِذَنْ شَقَّ مَعْرُوفٌ مِّنَ الْفَجْرِ سَاطِعُوا